यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। 16 असम विधानसभाको पहिलो सत्रको आज चौथो दिन सदनमा उत्तर लखिमपुर विश्वविद्यालय संशोधन ऐन 2026 पेश गरिएको छ भने महिला तथा बाल विकास मन्त्री अजन्ता नेउगले हिजो विधानसभा सत्रमा महिलाका लागि एक तिहाई सिट आरक्षण लागू गराउन प्रस्तुत गरेको प्रस्तावमा आज छलफल भएको छ। मन्त्रीले हिजो सो प्रस्ताव उत्थापन गर्दै भन्नुभएको थियो कि देशका आधा संख्यक महिलाको उन्नति सुनिश्चित नहुन्जेलसम्म देशको प्रगति सुनिश्चित हुन सक्ने छैन। उहाँले अझ भन्नुभयो कि प्राचीन कालदेखि नै भारतमा महिलालाई उच्च स्थान दिइए तापनि समय समयमा महिलाको मर्यादा उल्लङ्घन गर्ने धेरै कार्यहरू भएका छन्। मन्त्री नेउले महिलाको अधिकारको रक्षा गर्न यो आरक्षण अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उल्लेख छ कि यो विधानसभा सत्र भोलि समाप्त हुनेछ। देशको व्यावसायिक महानगरी मुम्बईमा दोस्रो असम भवन निर्माणको लागि हिजो आधिकारिक रूपमा 4.8 बिघा जग्गा असम सरकारलाई हस्तान्तरण गरिएको छ। केन्द्रीय ढुवानी तथा बन्दरगाह मन्त्रालयले मुम्बईको मुटुमा रहेको कटन ग्रीनमा रहेको सो जग्गा असम सरकारको हात सुम्पिएको छ। नगाउँ जिल्लाका आयुक्त र असम भवन मुम्बईका अतिरिक्त संयुक्त आवासीय आयुक्त देवाशिष शर्माले असम सरकारको तर्फबाट जग्गाको स्वामित्व ग्रहण गरेका छन्। राज्यमा गत 18 मईदेखि चलिरहेको केन्द्रीय जनजाति मामिला मन्त्रालयको जनभागीदारी सबसे दूर सबसे पहले अभियानको हिजो सफल समापन भएको छ। यो अभियान जिल्ला प्रशासनको प्रत्यक्ष निगरानीमा सरकारी योजनाहरू र सार्वजनिक सेवा कार्यक्रमहरूमा आम नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो। अभियान विशेष गरी राज्यको ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवा, पशु स्वास्थ्य संरक्षण र प्राकृतिक स्रोतहरूको संरक्षणमा केन्द्रित थियो। यस समयमा विभिन्न जिल्लामा सार्वजनिक सुनवाई, स्वास्थ्य शिविर र जागरूकता गतिविधिहरू सञ्चालित भएको थियो। अभियानमा महिला, युवा, वृद्ध, वृद्धा र दिव्याङ्गहरू सबैको सहभागिता रहेको थियो, जहाँ नागरिकहरूले विभिन्न अधिकारीहरूसँग प्रत्यक्ष अन्तर्क्रियामा भाग लिनु लगायत विभिन्न कल्याणकारी योजनाहरू, पिउने पानी आपूर्ति, सडक पूर्वाधार, आधार सेवा, राशन कार्ड, स्वास्थ्य सेवाहरू र जीविकोपार्जन सम्बन्धित मुद्दाहरू पनि उठाए। असम सरकारले ईद उल अजाको अवसरमा 28 मईको दिन सार्वजनिक छुट्टी घोषणा गरेको छ। ईद उल अजा मनाउन सम्बन्धमा सरकारले प्राप्त गरेको निवेदनहरूलाई ध्यानमा राख्दै सरकारले यो नयाँ सूचना जारी गरेको हो। प्रशासन विभागले जारी गरेको सूचना अनुसार उक्त दिन प्रदेश सरकार अन्तर्गतका सबै कार्यालय, अदालत, ब्याङ्क र वित्तीय संस्थानहरू बन्द रहनेछन्। सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न असम प्रहरीले राज्यका विद्यालयहरूलाई विशेष परामर्श जारी गरेको छ। असम प्रहरीले

शिक्षकहरू र विद्यालयका अन्य कर्मचारीहरूलाई एआई मोर्फिङ, ग्रुमिङ, साइबर बुलिङ आदिबारे बढी सचेत रहन सल्लाह दिएको छ र विद्यालय अधिकारीहरूलाई बालबालिकाको नाम, ग्रेड, स्थान वा फोन नम्बर जस्ता व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा साझा गर्नबाट टाढा रहन सल्लाह दिएको छ। सत्तारूढ भारतीय जनता पार्टीले आज गुवाहाटीको पञ्जाबारीमा रहेको श्रीमन्त शङ्करदेवको अन्तर्राष्ट्रिय प्रेक्षागृहमा आयोजना हुने समारोहमा 2026 असम विधानसभा चुनावमा निर्वाचन जित्ने दलीय विधायकहरूलाई औपचारिक रूपमा सम्मान गर्नेछ। उक्त कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा, प्रदेश भाजपा अध्यक्ष तथा सांसद दिलीप सैकिया र पार्टीका धेरै वरिष्ठ नेताहरू उपस्थित हुनेछन्। उल्लेख छ कि चुनाव जित्नेहरूमा दलका 24 नयाँ विधायक पनि सामेल रहेका छन्। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। असम भ्रमणमा रहेका भुटानी प्रधानमन्त्री चेरिङ तोग्बेले हिजो गुवाहाटीमा राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मासँग भेट गरी भुटान र उत्तर पूर्वी भारत, विशेष गरी असमबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र सहयोग बढाउने कुरामा जोड दिनुभयो। उत्तर पूर्वी क्षेत्रको वृहत हितमा सहयोग बढाउन र सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले धेरै मुद्दाहरूमा छलफल गर्न लोकभवनमा यो बैठक आयोजना गरिएको थियो। खेल समाचार। आज रोयल च्यालेन्जर्स बेङ्गालुरुले आइपिएलको प्लेअफको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ। खेल धर्मशालामा साँझको 7 बजे सुरु हुनेछ। आजको खेलको विजेताले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछ भने आजको खेलमा हार्ने टोलीले दोस्रो क्वालिफायर मार्फत फाइनलमा पुग्ने अर्को मौका पाउनेछ। यता प्रतियोगिताको एलिमिनेटर खेल भोलि साँझ 7 बजे मोहालीको नयाँ चण्डीगढमा खेलिनेछ। खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्नेछ। सुन्दै हुनुहुन्छ समाचार। आजलाई पुरा भयो।

0: आकाशवाणी गुवाहाटीको महबाबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम वेबको 411.5 मिटर तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज जेठ महिनाको 12 गते मङ्गलबार औ शुक्ल पक्षको दशमी तिथि हो र समय अहिले अपराह्नको 3:21:22 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम, शीर्षक रहेको छ स्वनिर्भरका लागि कुखुरा पालन। वार्ताकार हुनुहुन्छ देवेन सापकोटा।
1: स्वनियोजनका लागि हाँस कुखुरा पालन। हाँस कुखुरा पालन गरी सहजै आर्थिक लाभ गर्न सकिन्छ। जागिर नभएकाले स्वनियोजनका लागि दोहोरिलो टेवा पाउँछन्। असममा नदी, पोखरी, पानीका खाल्डा, नालाहरू जताततै भएकाले हाँस पालन सजिलो पर्न जान्छ, किनभने हाँसले पानी मन पराउँछ। हाँसका फुल र मासुको माग बढी भएकाले यसलाई उत्पादन गरी बिक्री गर्न पनि सजिलो पर्छ। हाँस पालन गरी आर्थिक फाइदा लिन खाकी क्याम्बेल, चेरी भेली, चारा चेम्बेली आदि जातका हाँस पालन गर्नुपर्दछ। यसबाहेक धेर फुल पार्ने हाइब्रिड कुखुरा पालन गरी पनि आफ्नो आय स्रोत बढाउन सकिन्छ। राम्रा प्रकारका फुल पार्ने कुखुराका नस्ल यस्ता प्रकारका छन्, ब्याबकक, हाइलाइन, लोहमेन, बोभन्स आदि। यस्ता कुखुराका चल्ला बजारमा या कम्पनीका स्थानीय एजेन्टहरूले बिक्री गर्न सक्छन्। यी चल्लालाई 15-20 दिनसम्म तातो परिवेशमा राखी ब्रुडिङ गर्नुपर्दछ। यिनीहरूलाई 8 हप्तासम्म खुवाउने दाना दिनुपर्दछ। 9 हप्तादेखि उँभो 20 हप्तासम्म यी चल्लालाई अर्कै प्रकारको दाना खुवाउनु पर्दछ। 21 हप्तादेखि 72 हप्तासम्म यिनीहरूलाई भिन्नै प्रकारको दाना खुवाउनु पर्दछ।

छ, कुखुरा 20 हप्ताका भयो भने यिनीहरूले फुल पार्न थाल्छन्। यिनीहरूलाई 72 हप्तापछि फार्मबाट हटाउनु पर्दछ या बिक्री गर्नुपर्दछ। यसपछि 15 दिनसम्म फार्मलाई खाली गरी सरसफाइ गर्नुपर्दछ। यो अवधिपछि फार्ममा फेरि कुखुरा वा चल्ला भित्राउन सकिन्छ र यो पाल्ने क्रम सुरु गर्नुपर्दछ। यस्ता कुखुराले उसको जीवनक्रममा अर्थात् एक वर्षमा 330 वटासम्म कुखुराका फुल पार्न सक्छ। व्यावसायिक रूपमा ब्रोइलर पालन गरी प्रचुर मात्रामा आर्थिक लाभवान हुने सक्ने कुरा हिजो आज प्राय सबै कृषकलाई नै थाहा होला। वृहत आकारका कुखुराका फार्म विशेष गरी दक्षिण भारतका राज्यहरू र पन्जाबमा धेरै मात्रामा देख्न पाइन्छन्। असममा पनि यस्तो व्यवसायप्रतिको झुकावट बढी भएको देख्न पाइएको छ। स्वाभाविक तौरमा असममा आमिषभोजीहरूको संख्या प्राय 90% भएकाले र समाजमा यस्तो प्रकारका मानिसको कुखुरा सेवनमा कडा बाधा नभएकाले यसको उत्पादन दिन प्रतिदिन बढ्दै जाँदैछ। अब प्रश्न आउँछ, ब्रोइलर भनेको के हो त? ब्रोइलर भनेको वैज्ञानिक तरिका अप्नाएर मासु उत्पादनका लागि प्रजनन गराएको एक विशेष प्रकारका कुखुरा, जुन चाहिँ हाम्रा गाउँघरमा पाइने देशी कुखुराका भन्दा चाँडो हुर्कन्छन् र दैहिक वर्धन पनि बढी हुन्छ। यस्ता कुखुराको शारीरिक वजन 5 हप्तामै प्राय 2 केजीको हुन पुग्छ। ब्रोइलर भालेपछि दुवै लिङ्गलाई भन्न सकिन्छ, तर पनि भालेको दैहिक वजन बढाउने क्षमता धेर हुन्छ। ब्रोइलरको छाला कमलो र मासु पनि झुत्रा नपरेको स्वादिलो हुन्छ। ब्रोइलरको मासु छिट्टै पाक्ने हुनाले यसलाई पकाउन समय र ऊर्जाको ठुलो बचत हुन्छ। ब्रोइलर पालन गर्दा पाइने उपयोगिताहरू। ब्रोइलर फार्म सुरु गर्दा साह्रै धेर मूलधन नभए पनि हुन्छ। एकजना बेरोजगारको आर्थिक संस्थापनको लागि सुरुमा 15-20 हजारले नै गर्न सकिन्छ। ब्रोइलर पाल्दा साह्रै ठुलो खर्चिलो घर पनि नबनाए हुन्छ। आफ्नो घरको छेउमा सानो टुक्रो माटामै कम खर्चिलो घर बनाई कुखुराको पालन गर्न सकिन्छ। ब्रोइलर पालन गर्दा कुनै विशेष मौसमको जरुरत पनि पर्दैन, वर्षको कुनै पनि समयमा यसलाई सुरु गर्न सकिन्छ। ब्रोइलर पालन गरी परिवारको आय स्रोतलाई बढी पार्न सकिन्छ। घरकी गृहिणी, सेवानिवृत्त मानिस या त बेरोजगार सबैले नै यसलाई अप्नाउन सक्छन्। यसो गर्दा आर्थिक उन्नतिका साथसाथ समय कटाउने या त आफैलाई व्यस्त राख्ने साधन पनि हुन्छ। हाम्रा खेती किसानले बाली लगाइसकेपछि यसलाई उठाउने या काट्ने समयभित्र पाएको अवसरमा ब्रोइलर पालन गरी आर्थिक दरिलो हुन सक्छन्। ब्रोइलर पालन गर्न विशेष प्रकारको तालिमको पनि जरुरत पर्दैन। कम शिक्षा भएको मानिसले पनि साधारण बुद्धि अप्नाएर सानो रूपले ब्रोइलर पालनको थालनी गरी पछि वृहत व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ। ब्रोइलर पालन गर्दा चाहिने कुराहरू जस्तै चल्ला, दाना, दबाई, खोप या भ्याक्सिन, बिजुली आदि हिजोआज प्रदेशको जहीँ पनि सहजै पाइन सकिन्छ। ब्रोइलर पालन गर्दा सहज भएको या उपज भएको 70 माछा पालन गर्न या आलु खेती गर्न अति उत्तम हो। यसलाई अन्यान्य खेती बालीको साथमा व्यवहार गर्न सकिन्छ। ब्रोइलर पालनको सुरुवात कसरी गर्ने त? ब्रोइलर पालन गर्दा पहिलो आवश्यक चिज हो कुखुराको घर। प्रति ब्रोइलरलाई 1 स्क्वायर फिटको जग्गा चाहिने हुनाले आफूले कुखुराको घर बनाउँदा एउटा हुलमा कति कुखुराको पालन गर्ने हो सो निर्कोल गरी लिनुपर्दछ। घरको धुरी पूर्व पश्चिम भएको उत्तम हो। कुखुराको घर बनाउने घडेरी अलिक उचा, पानी नबारिने, घामको रश्मिले भेट्ने ओभानो भएको असल हुन्छ। ब्रोइलर कुखुराको बिमार प्रतिरोध गर्ने क्षमता कम्ती हुन्छ, तर देशी कुखुराको तुलनामूलक रूपमा बिमार खप्ने क्षमता बढी भएकाले यस्ता घरबाट ब्रोइलर कुखुरालाई रोग सर्ने सम्भावना बढी हुन्छ। तसर्थ ब्रोइलरलाई कहिले पनि देशी कुखुराको साथमा पाल्नु हुँदैन। ब्रोइलर पालन गर्दा ध्यान दिनुपर्ने कुरा हो कुखुराको नस्ल या जात, किनभने राम्रा नस्लका कुखुराले मात्र राम्रो प्रकारको उत्पादन दिलाउन सक्छ। हिजो आज बजारमा विभिन्न प्रकारका कुखुराका नस्ल उपलब्ध पनि भएकाले सजिलो परेको छ, तर उच्च कोटीको ब्रोइलरको जात त छान्नै पर्छ। कुखुरा पालन गर्दा अत्याधिक व्यय खाद्यमा पर्न गएकाले यस कुखुरालाई सधैँ सन्तुलित आहार खुवाउनु पर्छ। ब्रोइलरका खाद्य 2 प्रकारका हुन्छन्, ब्रोइलर स्टार्टर र ब्रोइलर फिनिसर। ब्रोइलर स्टार्टर चाहिँ सुरुवातमा या त पहिलो दिनदेखि 4 हप्तासम्म खुवाउनु पर्दछ।
अनि ब्रोलर फिनिशर 5 हप्तादेखि 6 हप्तासम्म

0: पाउन सकिन्छ। यी दुवै प्रकारका खाद्यका रूपमा प्रोटिन, शर्करा, ऊर्जा, चर्बी, भिटामिन, खनिज लवण आदि उपयुक्त मात्रामा मिसाएर सुषम या ब्यालेन्स पारिएको हुन्छ। ब्रोइलर कुखुरालाई 5-6 हप्तासम्म पालेर बजारमा बिक्री गरिन्छ या त सेवन गरिन्छ। यी कुखुराले फोहोर बाहिर निस्की चर्ने मौका नपाएकाले यिनीहरूलाई सही मात्रामा खाद्य खुवाउनु पर्दछ, नत्र भने शरीरको वजन वृद्धि नभएर व्यवसायमा घाटा लाग्छ। बजारमा हिजोआज विभिन्न किसिमका कम्पनीले किसिम किसिमका दाना प्रस्तुत गर्दछन्। यी दानाका मानदण्ड पनि राम्रा नराम्रा हुन सक्छन्, तसर्थ दानाको कम्पनी चयन गर्दा यिनीहरूको बारेमा अग्रिम जानकारी लिएर मात्र खरिददारी गर्नुपर्दछ। कुखुराको खाद्य या दाना ताजा हुनुपर्दछ। धेरै पुराना गनाउने भिजेका दाना खुवाउँदै कुखुरालाई बिमार हुन सक्छ। यी दानामा किसिम किसिमका खाद्य उपादान मिसाइएको हुन्छ, जस्तै मकै, ढुटो, छिद्रा, चापड, सोयाबिन, बादाम, तिलको पिना आदि। यी खाद्य पदार्थ मिसाएर आफैले आफ्नो फार्ममै दाना बनाउन सकिन्छ। यसो गर्दा किनुवा दानाभन्दा खर्च कम्ती पनि पर्न जान्छ, तर आफैले दाना बनाउने अघि यसबारे विस्तार जान्नु आवश्यक हुन जान्छ। ब्रोइलर कुखुरा विभिन्न प्रकारले पाल्न सकिन्छ, जस्तै सबैलाई एकैचोटि पाल्ने या त विभिन्न उमेरका कुखुरालाई एकैचोटि पालिने। कुखुरालाई एक दिने चल्लादेखि 3-4 हप्तासम्म विशेष न्यानो या तातो परिवेशमा पारिन्छ, किनभने यो सानो उमेरमा यिनीहरूको शरीरले हामी मानिसको जस्तो उत्ताप सृष्टि गर्न सक्दैन। तर बिस्तारै कुखुराले यसको चल्लाले आफ्नो क्षमता प्राप्त गर्छ र आफ्नो शरीरको तापक्रम 107 डिग्री फारेनहाइटसम्म राख्न समर्थ हुन्छ। सुरुवातको 3-4 हप्तासम्म चल्लालाई बिजुली बत्ती बालेर या त एलपिजी ग्यास जलाएर कृत्रिम उत्ताप दिनुपर्दछ, यसलाई ब्रुडिङ गरिएको भनिन्छ। ब्रोइलरलाई विभिन्न तरिकाले राख्न सकिन्छ, तैपनि धानको भुस ओछ्याएर भुइँमा पालिन्छ। यी भुसमा कुखुराको टट्टी आदि मिसिएर बिस्तारै मलमा परिणत हुन्छ, जुन चाहिँ खेतीबालीका लागि उत्तम हो। कुखुरा पाल्दा खाद्य, पानी आदि विशेष प्रकारका भाँडा या बर्तनमा दिइन्छ। एउटा ब्रोइलरले जन्मिएर 5-6 हप्ताभित्रमा 3.5 केजी जति दाना खान्छ र शरीरको वजन प्राय 2 केजी जति हुन्छ। ब्रोइलर कुखुरा पालन गर्दा विभिन्न प्रकारका बिमार हुन सक्छन्। यी रोगबाट बाँच्नका लागि खोप या सुई टिका लगाउनु पर्दछ। कुखुरालाई लाग्ने रोगभित्रमा रानीखेत, इन्फेक्सियस बार्सेल डिजिज, पक्स, कोक्सिडोसिस, गाउट आदि नै प्रधान हुन्। ब्रोइलरलाई आफ्नो जीवनकालका विभिन्न समयमा बेग्लै सुई टिका या खोप लगाउनु पर्दछ। यी खोपहरू बजारमा उपलब्ध छन्। खोप या भ्याक्सिन कुखुराको शरीरमा हान्न सकिन्छ या त पानीमा मिसाएर खुवाउन सकिन्छ। यसबाहेकै कुखुराको खोरमा बाहिरको रोग व्याधि नआओस् भन्नको लागि सधैँ सतर्क हुनुपर्दछ। यसका लागि कुनै पनि पराईलाई आफ्नो खोरभित्र पस्न दिनु हुँदैन। कुखुरा पालन गर्दा कुनै पनि पशु चिकित्सकसँग या हाँस कुखुरा विशेषज्ञसँग परामर्श लिइरहनु पर्दछ, ताकि कुखुरालाई बिमार नहोस्। त्यसैले भनिन्छ, रोग हुनुभन्दा रोग प्रतिरोध गरेकै राम्रो हो, या प्रिभेन्सन इज बेटर देन क्योर।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो वार्ता, शीर्षक रहेको थियो स्वनिर्भरका लागि कुखुरा पालन। वार्ताकार हुनुहुन्थ्यो देवेन सापकोटा। र श्रोताहरूलाई हामी ज्ञात गराउन चाहन्छौँ कि यो वार्ता पूर्व प्रसारित थियो। कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ केही गीतका कोसिडीहरू, साथै आज हामी गीतको क्रममा कुरा गर्नेछौँ भोकल फर लोकल सन्दर्भमा। तर अहिले समय भएको छ यो पहिलो गीतको, आउन सुनौँ अन्जु देवीको कण्ठमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ केही गीतका कुशलीहरू। साथै आज हामी कुरा गर्नेछौँ भोकल फर लोकल विषय सन्दर्भमा। देशको विकासको लागि स्थानीय उत्पादनलाई प्रोत्साहन दिने र आत्मनिर्भर भारतको लक्ष्य प्राप्तिका लागि 15 अगस्त 2020 लालकिल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको भाषण दिँदै भोकल फर लोकलको लागि प्रोत्साहित गर्नुभएको थियो। प्रधानमन्त्रीले भन्नुभएको थियो कि आत्मनिर्भर भारतको लक्ष्य प्राप्तिका लागि स्वतन्त्र भारतको मानसिकता भोकल फर लोकलतर्फ अग्रसर हुन आवश्यक छ। हामीले आफ्नो स्थानीय उत्पादनहरूलाई प्रोत्साहन दिनैपर्छ। भोकल फर लोकलको मूल अर्थ हो स्थानीय वस्तुहरूको उत्पादन गर्नु, त्यसको प्रयोग गरी प्रोत्साहन दिनु। भोकल फर लोकलको यस कदमले धेरै योजनाहरू सृष्टि हुनको साथै

स्थानीय बजारहरू पनि विकसित हुनेछन् र पछि स्थानीय उत्पादनहरू निर्यातसम्म हुने वा गर्न सकिने ठूलो अवसर आउन सक्नेछ। यदि हामीले स्थानीय उत्पादनहरूको प्रयोग गर्यौँ भने यसले आफ्नो पहिचान त दर्विलो पार्छ नै, साथै त्यस क्षेत्रको साथसाथै देशको अर्थव्यवस्थालाई पनि टेवा पुर्याउनेछ। कोरोनाकालमा देशव्यापी भएको लकडाउनको समयमा जब परिवहनको सबै साधनहरू बन्द थिए, त्यस समय विश्वले नै भोकल फर लोकल वा स्थानीय उत्पादनहरूको महत्व र आवश्यकताको कुरा राम्ररी बुझेका थिए। महामारीको समयमा स्थानीय उत्पादनको महत्व र उपयुक्ततालाई ध्यानमा राख्दै हामीले आजको प्रेक्षापटमा स्थानीय उत्पादनलाई प्रोत्साहन दिन अत्यन्तै आवश्यक छ। भोकल फर लोकल सन्दर्भमा आजलाई यति नै। समय भएको छ कार्यक्रमको यो अन्तिम गीतको। आउनु सुनौ नरबहादुर दर्जीको कण्ठमा यो गीत।

श्रोताबिन नरबहादुर दर्जीको यस गीतपछि नै आजका हाम्रा सम्पूर्ण कार्यक्रमहरू यही टुङ्गाइरहेका छौँ। हवस् त प्रिय श्रोता, यसैको साथ भोलि अपरान्हको 3:15 सम्मको लागि बिदा लिइरहेका छौँ। आज्ञा दिनुहोस्। नमस्कार।